0: हामी सबैको बुलबुले एफएम 103.4 मेगाहर्ज। आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
1: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
0: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
1: विज्ञापन शाखा
2: सम्पर्क वृन्दनगर 9 लाठी कोइली सुर्खेत, फोन नम्बर 083-523-075, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41

आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ, नाफा घाटाको हिसाब होइन बिरती, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। सीआरबीटी 01300 33340 सीआरबीटी 6042 90 91

ललितपुर स्थानीय पशु सेवा शाखामा सम्पर्क गरी जानकारी जानकारीका लागि 98582 6585 मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।

हुँदा मेरो आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ। नाफा घाटाको हिसाब होइन विरती, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। सीआरबीटी 01300 33340 सीआरबीटी 7042 90 91